0: FM 92.9 और केबल नेट 88.9 पर ये रेडियो आपकी आवाज है।
1: सामाइन, आइए खिताब समात फरमाते हैं अलामा ज़हीर भट साहब की आवाज में।
2: बिस्मिल्लाहिर्रहमानिर्रहीम। अल्हम्दुलिल्लाह الحمدللہ نحمده ونستعینه ونستغفره ونؤمن به ونتوکل علیه ونعوذ باللہ من شرور انفسنا ومن سیئات اعمالنا من یهده اللہ فلا مضل له ومن یضلله فلا هادی له ونشهد أن لا إله إلا الله وحده وحده وحده لا شريك له ونشهد أن سيدنا ومولانا ومأوانا وملجأنا محمدا صلى الله عليه وسلم عبده ورسوله أما بعد فأعوذ بالله من الشيطان الرجيم بسم الله

0: आर्मी भी टैक्स देती है और आर्मी के टैक्स के पैसों से अवाम फैसिलेट होती है। गवर्नमेंट का बंदा भी टैक्स देता है, उसके भी टैक्स के पैसों से अवाम फैसिलेट होती है। तो अगर किसी को एतराज है, वन साइडेड टैक्स है, दफा हो जाए, शहर छोड़ दें, घर छोड़ दें, निकल जाए जंगलों में, वहां पे जाके रहें। एक घर बनता है, सीमेंट आता है, बजरी आती है, रेत आती है, ईंट आती है, उनके दुकानदार भी टैक्स देते हैं, वो भी जाके गवर्नमेंट खाते को पे करते हैं। एंड में हर चीज के एंड में गवर्नमेंट खाता आता है, गवर्नमेंट खाते के भी एंड में सप्लाईज के लिए आर्मी आती है। हर बंदा टैक्स देता है। जब हमारा टैक्स का सिस्टम ही चार डिपार्टमेंट्स का है टोटल, बोर्ड ऑफ रेवेन्यू का, तो हम कैसे मेडिकल ये फैसिलिटी वो फैसिलिटी, ये चीजें वो चीजें। अभी भी गवर्नमेंट हॉस्पिटल्स में तो बहुत कुछ फैसिलेशन है एज कंपेयर टू अदर कंट्रीज, गवर्नमेंट हॉस्पिटल्स में बहुत फैसिलेशंस हैं, लेकिन टैक्स की हमारी जो है स्ट्रेटजी वो टोटल चार है। तो फिर जब चार स्ट्रेटजी में आप टैक्स दे रहे हैं, तो दस दस स्ट्रेटजीज में आप क्या हमें प्रोवाइड करें, इस तरह नहीं हो। ये हमारा कॉन्स्टिट्यूशनल लॉ है, जिस तरह कॉन्स्टिट्यूशनल लॉ चल रहा है उसी तरह ही हम पब्लिकली सबको प्रोवाइड करते हैं, आर्मी वालों को भी, गवर्नमेंट एम्प्लॉयड को भी और सिविल को भी। जी
1: इसके साथ डेफिनेट सियासतदानों का भी सवाल होना चाहिए कि जो सियासतदान जब इकतदार में आते हैं तो बड़े अच्छे तलुकात होते हैं आर्मी के साथ, आप लोगों के साथ बड़े अच्छे तलुकात होते हैं, किसी को उस इकतदार के दौरान रब्बा भी बना लेते हैं, तो जब ये अपोजिशन में जाते हैं तो फिर ये अमियां भी बनाते हैं और फिर खिलाफ भी जो है वो जिन्होंने इकतदार जिनकी कहते हैं कि हम इकतदार में जिनकी तारीफें करते हैं तो फिर उनके बारे में बहुत सारी बातें भी की जाती हैं।
0: जैसा पाकिस्तान में पॉलिटिकल पार्टीज इलेक्शन कमीशन में 270 रजिस्टर्ड है, ये इलेक्शन कमीशन रिकॉर्ड है, ठीक है। नाउ थिंक फॉर अ सेकंड कि 270 पॉलिटिकल पार्टीज रजिस्टर्ड हैं इलेक्शन कमीशन में, एक्टिव आप 10 कर लें, जिनमें चार प्रोमिनेंट कर लें, मेन में चार आप कर लें, जिसमें पीपल्स पार्टी, नून लीग, काफ लीग और पीटीआई आ जाती है। अब आप बात करें ऑपोजिशन की, देखिए यहाँ पे मेन चार ऑपोजिशन है, नून लीग, काफ लीग, पीपल्स पार्टी, पीटीआई, मेन लीड पे तीन ऑपोजिशन इकट्ठे जा रहे हैं, एक जो गटर है वो खुला पड़ा है और वो आर्मी की बात कर रहा है। तो राजे साहब हमें तो, मैं अब अपने प्रोफेशन से हटके एज अ पाकिस्तानी आपको जवाब दूंगी। देखिए इमरान खान की हुकूमत जो कि है वो वजीर आजम बने 18 अगस्त 2018 को, और उनका लास्ट डे ऑफ प्राइम मिनिस्टर की जो सीट पे था 10 अप्रैल 2022, 3.5 साल उन्होंने हुकूमत की, ठीक है। आसिम मुनीर जो कि वो 29 नवंबर 2022 को चीफ ऑफ आर्मी स्टाफ बने, इस दरमियान में 6-7 महीने का डिफरेंस आ जाता है। अब उनके प्राइम मिनिस्टर की पोजीशन से उतरते टाइम जनरल कमर बाजवा जो अब रिटायर हैं, उस टाइम जनरल चीफ ऑफ आर्मी स्टाफ थे, वो उस टाइम मौजूद थे सीट से, जिनको इन्होंने अपना बाप भी कहा, अपना दादा भी कहा, नाना भी कहा, इनके साथ बैठते भी थे, इनकी गोद में सर भी रखते थे। अब आप मुझे बताएं क्लैश कैसे हो गया, ये तो अपने बाप के जमाने में फारिग हो गए ना, ये तो इन्होंने खुद कहा है, हम नहीं कह रहे, ये कहते हैं इन्होंने कहा, इमरान खान के वर्ड्स हैं ये। फिर उसके बाद ये आर्मी के हुकूमत में आ जाते ही इन्होंने कैसे अपना राइवल आसिम मुनीर को बना लिया, हमारे जनरल को, वो तो 6-7 महीने बाद चीफ ऑफ आर्मी स्टाफ बने थे। काफी डिफरेंस है, देखिए ना, 10 अप्रैल 2022 को ये वजीर आजम की कुर्सी से उतरे और जनरल आसिम मुनीर जो हमारे हैं चीफ ऑफ आर्मी स्टाफ वो बने 29 नवंबर 2022 को, कितने मंथ्स का डिफरेंस आ गया। फिर अगर ये बंदा उनको राइवल बनाता है तो फिर ये पर्सनल इशू पे राइवल बना रहा है, तो फिर ये एक्सेप्ट करें ना, हम कहते हैं कि ये एक्सेप्ट करें कि इन्होंने कानून तोड़ा, इन्होंने वजीर आजम जब ये बने हैं तो इन्होंने पर्सनल हमारे जनरल के साथ पर्सनली तौर पे क्लैशेस रखे, फिर ये एक्सेप्ट करें। क्योंकि राजा साहब ये पर्सनल क्लैश के अलावा हमें तो कोई बात समझ नहीं आती, और अगर आप चाहते हैं कि हम ये प्रूफ करें कि इनका पर्सनल क्लैश रहा है या बना है हमारे आर्मी चीफ के साथ, तो आप हमें बताएं, हम आपको भी प्रूफ करते हैं, आप हमसे हमें इजाजत दें तो हम अभी प्रूफ कर देंगे आपको कि पर्सनल क्लैश कैसे नहीं रहता, बताएं आप, क्या हम आपको डिफरेंस बता दें कि ना।
1: बिल्कुल जरूर बताएं जी।
0: राजा साहब सबसे पहले तो आप ना आर्मी के डिफरेंस के लिहाज से मुझसे क्वेश्चन करें, ठीक है, मैं आपको इसका जवाब देने से
1: क्योंकि
0: पहले
1: आपकी जिम्मेदारी आप आर्मी के साथ रिलेटेड हैं, आप जवाब जरूर दें।
0: राजा साहब ये बात तो आपको अभी मैंने जवाब में क्लियर कर दी है कि इसका पर्सनल क्लैश तो बनता है तभी इसने ये बात, ठीक है, अदरवाइज पीटीआई गवर्नमेंट का क्या लेना देना हमारे जनरल आसिम मुनीर के साथ। अब पर्सनल क्लैश अगर डिफाइन करना है तो ये इमरान खान की स्टेटमेंट है, मेरी नहीं है, میں آپ کو عمران خان کی ایک اسٹیٹمنٹ بتا دیتی ہوں, اور اس کا نیوز چینلز میں اگر آپ کو یوٹیوب میں یا کسی نیوز چینل میں عمران خان کے حوالے سے اسٹیٹمنٹ نہ ملی تو میں آپ کو سینڈ کر دوں گی, مجھے بتائیے گا. عمران خان نے یہ بات کی تھی کہ جب کوئی پارٹی میں بنتا ہے, جیتا ہے الیکشن اور وزیر اعظم بنتا ہے, تو اس کا سارا ریکارڈ جو کہ ہے وہ آئی ایس آئی اپنے پاس رکھ, تو جب آئی ایس آئی کو وزیر اعظم کی چوری کا پتہ چل جاتا ہے اور کہ وزیر اعظم چور ہے اور اس نے غلطیاں کی ہیں اور وہ پکڑا گیا ہے, تو آئی ایس آئی جو کہ ہے وہ وزیر اعظم کو قصوروار ٹھہراتے ہوئے وزیر اعظم کو ان باتوں سے آگاہ کرتی ہے کہ آپ کی حکومت میں چوریاں ہو رہی ہیں, اور پھر اس وقت جو وزیر اعظم ہے وہ یوں کرتا ہے کہ آئی ایس آئی کے ساتھ پنگا کر کے گالیاں دیتا ہے آرمی کو. یہی تو سب کچھ نواز شریف نے آج تک کیا ہے. یہ سٹیٹمنٹ جو کہ ہے عمران خان کی ہے, ٹھیک ہے, یہ انہوں نے کہا تھا کہ یہ پرابلم کرتا ہے وزیر اعظم آئی ایس آئی والوں کے ساتھ, ٹھیک ہے. اب دیکھیں جب یہ وزیر اعظم بنے ہیں, یہ سٹیٹمنٹ اگر میں آپ کو دوبارہ بتا دوں, کسی کو نہ ملی تو آپ ہم سے راجہ صاحب کانٹیکٹ کیجیے گا, ہم سے عمران خان کی سٹیٹمنٹ لے لیجیے گا, اور یہ اے آئی سٹیٹمنٹ نہیں ہے, یہ نیوز چینل میں دیا ہوا اس کا بیان ہے. اب جب عمران خان صاحب وزیر اعظم بنے تو 25 اکتوبر 2018 کو آصم منیر, لیفٹیننٹ جنرل آصم منیر اپوائنٹ ہوئے ڈی جی آئی ایس آئی, اکتوبر 2018 کو, ٹھیک ہے. پھر اس کے بعد یہ 2019 میں عمران خان نے انہیں 2019 میں جو ہمارے لیفٹیننٹ جنرل ڈی جی آئی ایس آئی جنرل آصم منیر تھے ان کو نکالا, اور ان کے ڈی جی آئی ایس آئی بننے کے 9 مہینے بعد ان کو نکالا, اور اسی دن 2 گھنٹے کے اندر, نیکسٹ 2 آورز کے اندر جنرل لیفٹیننٹ جنرل فیض امین کو ڈی جی آئی ایس آئی اپوائنٹ کر دیا, ٹھیک ہے. اب یہ اگر اس پرسنل کلیش کو جس میں ہمارے لیفٹیننٹ جنرل ڈی جی آئی ایس آئی سابقہ جنرل آصم منیر کی کوئی سٹیٹمنٹ نہیں آئی, نہ عمران خان نے اس بات کی آج تک وضاحت کی جیل میں بھی بیٹھ کے کہ ان کو کیوں نکالا, ان کی جگہ پہ ڈی جی رکھا گیا ریٹائر لیفٹیننٹ جنرل فیض امید کو, اور ان کو سیم ڈے 2 گھنٹے بعد رکھ دیا گیا, جو قاعدے قانون اور کانسٹیٹیوشن کے بھی تحت غلط ہے آرمی کے. تو جب ان کو ڈی جی رکھا گیا, ان کو نکال دیا گیا, تو ایک بندہ آپ نے سروس میں بھی نہیں رکھا. پھر اس کے بعد جب یہ پرائم منسٹری سے اترے ہیں, انہیں کو ہی جو ہمارے لیفٹیننٹ جنرل آصم منیر, انہیں کو ہی اپوائنٹ کیا گیا چیف آف آرمی سٹاف ان کے پرائم منسٹر اترنے کے 7-8 مہینے کے بعد. تو پھر انہوں نے ان کو ٹارگٹ کر کے رائیول بنایا. اٹ مینز دیٹ ہی واز اے کرپٹڈ پرائم منسٹر آف پاکستان جس کی ڈی جی آئی ایس آئی نے چوری پکڑی. اس نے سیم ڈے میں 2 گھنٹے بعد ہی لیفٹیننٹ جنرل جو بھی ریٹائر ہیں اور کورٹ مارشل میں بھی آ چکے اور ان کا ریزلٹ بھی آ چکا ہے, ان کو 2 گھنٹے بعد اپوائنٹ کیا ڈی جی آئی ایس آئی. ان کی چوریاں اور غلطیاں نہ پکڑی جائیں, تو اب جب ان کو پتا چلا کہ وہی جس کو نکالا تھا وہ چیف آف آرمی سٹاف 7 مہینے بعد بن گیا ہے, اب اپنی حکومت واپس قائم کرنے کے لیے اور واپس لانے کے لیے اسی کو ہی ٹارگیٹ کرو فار نو ریزن, تو انہوں نے ایک میتھ کریٹ کر دیا کہ جنرل آصم منیر بیہائنڈ ایوری تھنگ ہے. حتیٰ کہ اس میں بیہائنڈ بنتا نہیں ہے, اٹس اے پرسنل وار. یہ پی ٹی آئی کے جو لیڈر ہے اس کا پرسنل کلیش تھا کہ ان کی چوری پکڑی گئی تھی اور کرپشن کے حوالے سے ڈی جی آئی.
1: آپ دیکھیں نا کہ یہ جو آئے تھے ہمارے وزیر اعظم عمران خان صاحب جو ہیں آج کل جو اپنا قانونی معاملات میں جیل میں ہیں, تو دیکھیں وہ تو پڑھے لکھے تھے, وہ تو آکسفورڈ کے پڑھے لکھے ہیں.
0: راجہ صاحب یہ بھی ایک بکواس ہے, وہ یہ ضرور آکسفورڈ کے پڑھے ہیں, لیکن وہ پڑھے کیسے ہیں, وہ اسپورٹس کوٹا میں پڑھے ہیں اور وہ صرف بی اے کی ڈگری ان کے پاس ہے, ٹھیک ہے. اسپورٹس کوٹا میں ہی ان کا ایڈمیشن ہوا تھا اور اسپورٹ کوٹا میں ہی وہ وہاں پہ پڑھنے کے لیے گئے تھے. ایک تو ایڈمیشن بھی ان کا اسپورٹس کوٹا میں ہوا, تعلیم حاصل کرنے کے لیے بھی, ٹریول کے بھی اخراجات ان کے سپورٹس کوٹا کے تھے, ٹکٹ کے بھی اخراجات سپورٹس کوٹا کے تھے, وہاں پہ جانے رہن سہن اور تعلیم حاصل کرنے کے بھی سپورٹس کوٹا کے اخراجات تھے, اور صرف بی اے کی ڈگری ان کے پاس ہے. یہ میں آپ کو کلیئر کر دوں.
1: لیکن اس کے علاوہ سہولیات انہوں نے ساری جو ہے وہ حکومت سے لی, یا اس وقت کے جو پرائم منسٹر تھے نواز شریف صاحب, یا ان کے ساتھ جب کرکٹ کھیلتے تھے, کینسر اسپتال کی زمین چلے سرکاری زمین ہے, نواز شریف فیملی نے جو اپنی ذاتی اکاؤنٹ سے بھی ان کو پیسے دیے, لیکن جب بھی وہ بات کرتے ہیں تو وہ اپنے کسی موشن کی بات نہیں کرتے, تو کیا بات ہے یہ؟
0: راجہ صاحب سب سے پہلے میں آپ کو بتا دوں, 1975 پہ یہ سپورٹس کوٹا پہ پڑھنے کے لیے گئے تھے تب صدر پاکستان بھی جو تھے وہ پیپلز پارٹی کے بھٹو صاحب تھے, ٹھیک ہے. اور جب یہ یہاں سے وہاں سپورٹس کوٹا میں پڑھنے کے لیے جا رہے تھے تو 2 مہینے کے ڈفرنس کے ساتھ وہ وزیر اعظم پاکستان بھی بن گئے بھٹو صاحب. پیپلز پارٹی کی اس ٹائم حکومت تھی, جب ان کی حکومت آئی تو انہوں نے تو پیپلز پارٹی کا رج کے مذاق اڑایا نا. اور اب بات آ گئی شوکت خانم کی, تو میں آپ کو اس میں ذرا کلیئر کر دوں, شوکت خانم کی جو زمین ہے وہ نواز شریف صاحب اس ٹائم کیا پوزیشن رکھتے تھے, اور شوکت خانم کا ریکارڈ کس طرح وجود میں آیا, شوکت خانم بنی کیسے, ان سب چیزوں کا میں آپ کو تھوڑا سا ڈفرنس اور فرق بتا دیتی ہوں, ٹھیک ہے. دیکھیں یہ ویری کلیئر ہے کہ شوکت خانم کو جب لینڈ دی گئی ہے تو نواز شریف صاحب نے لینڈ دی ہے, 50 کروڑ روپیہ انہوں نے شوکت خانم کو لینڈ کے ساتھ پرووائڈ کیا, امپورٹڈ مشینریز پرووائڈ کی, اور ان کا ڈیوٹی ٹیکس بھی معاف کر. اب اس کے علاوہ عمران خان صاحب کا بتا دوں میں کہ شوکت خانم جو ہاسپٹل ہے وہ تو رجسٹرڈ ہاسپٹل جو کہ ہے وہ گورنمنٹ کے نام پہ نہیں ہے, اور پرسنلی طور پہ عمران خان کے بھی نام پہ نہیں, ٹھیک ہے. شوکت خانم جو کہ ہے وہ ایک چیریٹیبل نان پروفٹ آرگنائزیشن, اور شوکت خانم رجسٹرڈ جو لیگل انٹیٹی انڈر سوسائٹیز رجسٹریشن پہ ہوئی ہے 1860 میں. عمران خان جو کہ ہیں مجھے ان کا آج تک سمجھ نہیں آیا, انہوں نے ایک سٹیٹمنٹ دی تھی حامد میر کے پروگرام میں 31 دسمبر 2015 میں, تب تو ان کی حکومت بھی نہیں تھی, انہوں نے کہا کہ طالبان کا لیڈر جو کہ ہے اس نے ہمارے ہسپتال سے اپنا علاج کروایا.
1: کیا کہا آپ نے, کس کا علاج کروایا؟
0: عمران خان نے یہ سٹیٹمنٹ دی کہ طالبان کے جو لیڈر ہیں انہوں نے ہمارے ہسپتال سے اپنا علاج کروایا, جس پر حامد میر نے سوال کیا کہ افغانستان کے طالبان کی لیڈر کی بات ہو رہی ہے, تو عمران خان نے جواب دیا جی افغانستان کے طالبان کے جو لیڈر ہیں انہوں نے ہمارے اسپتال لاہور سے علاج کروایا, اور علاج کروانے کے بعد مجھے شکریہ کا خط لکھا. یہ انٹرویو جو کہ ہے 31 دسمبر 2015 کا ہے عمران خان کا. سب سے پہلے تو ہمارے ہسپتال میں عمران خان کا کون سا ہسپتال ہے, شوکت خانم تو نہیں ہے. دیکھیں نا یہ بندہ اب اس طرح کا انسان ہے جو اپنی حکومت آنے سے بھی پہلے 2015 میں ایسی سٹیٹمنٹس دے کے لوگوں کے ذہن کو پکا کرتا رہا ہے کہ میں نے یہ کام کی ہے. جب تک نا اندھے کو آنکھیں نہیں ملتی نا وہ لاٹھی کو خوب استعمال کرتا ہے. اس نے اپنا نام گورنمنٹ کی زمین پہ بنا ہوا آرگنائز جو اسپتال اور آرگنائزیشن کے نام سے رجسٹر ہے اس کو اپنا نام دے کے افغانستان کے طالبان لیڈر کی فیورنیزم میں سٹیٹمنٹ دی, اور پھر یہ کہا کہ مجھے اس نے شکریہ کا خط بھیجا. تو اس ٹائم بھی اس کے اتنے گہرے تعلقات تھے 2015 میں کہ اس کو طالبان کا لیڈر بقول اس کے سٹیٹمنٹ کہ اس نے اس کو خط بھیجا شکریہ کا. تو آپ دیکھیں اس کے کنیکشنز کتنے سٹرونگ ہوں گے طالبان کے ساتھ.
1: چلے زینش, آپ نے اچھا کافی تفصیل سے جواب دیا. زینش ایک دیکھیں کہ 9 تاریخ کو ایک تاثر دیا جا رہا ہے یورپ میں کہ یہ جو لوگ اپنا جو ہے احتجاج کرتے ہیں, چونکہ ہم جمہوری آدمی اس ملک میں قانون قاعدے سے احتجاج ہوتا ہے, اپنی مرضی سے تو کوئی احتجاج نہیں کرتا, جگہ لینی پڑتی ہے, پولیس کو بتانا پڑتا ہے باقاعدہ کون سی تنظیم کرا رہی ہے, کون سی آرگنائزیشن کرا رہی ہے. لیکن ایک طرف تو پورے پاکستان میں ضربے مار کا حق کا جو ہے پروگرام کیا گیا, پوری دنیا میں یہ پروگرام جو ہے کیے گئے, سب نے کیے, اور ساتھ اس سے ایک دن پہلے پاکستانی امبیسیوں کے سامنے جو ہے یہ چھوٹا سا مظاہرہ بھی کیا, 9 تاریخ کو کیا گیا. تو ایک تاثر ہے کہ کہیں آپ کو جسے کہتے ہیں اسٹیبلشمنٹ کہیں دونوں طرف تو نہیں بیلنس رکھنا چاہ رہی.
0: راجہ صاحب اسٹیبلشمنٹ ایک ایسے ناکارا فضول بکواس آدمی کے ساتھ کیا بیلنس رکھے گی جو اپنے ملک کے تحفے بیچ بیٹھا ہے, جو پاکستان کی پوری ہسٹری میں کبھی کہیں نہیں ہوا. آپ کو اسٹیبلشمنٹ ایسے بندے کے ساتھ کھڑی لگتی ہے؟ آپ یہ جو احتجاج کر رہے ہیں اپنی پولیٹیکل پارٹی کو پروموٹ کر رہے ہیں, یہ پاکستان کے لیے کر رہے ہیں کہ عمران خان کی طرف ان کی رشتہ داری ہے کہ ادھر سے بہن بیٹی آئی ہوئی ہے یا ان کی بہن بیٹی اس کے پاس گئی ہوئی ہے؟ احتجاج کس لیے؟ پولیٹیکل پارٹی کو پروموشن کے لیے. پولیٹیکل پارٹی کا لیڈر کون ہے؟ عمران خان. عمران خان کون ہے؟ جیل میں. جیل میں جی کیوں ہے؟ کیونکہ اس کے لیگل کرمنل کیسز ہیں. کرمنل کیسز اس کے کب سے چلے؟ 2023 سے چلے. یہ 2023 سے چلتے آ رہے ہیں, ٹھیک ہے. آپ راجہ صاحب ایک کرمنل آدمی جو کلیئر نہیں ہے اس کے اوپر احتجاج کر رہے ہیں, تو یہ الو کے پٹھے ہیں جو احتجاج کر رہے ہیں, کھوتے کے بچے کیوں کر رہے ہیں احتجاج؟ مجھے آپ ایک چھوٹی سی بات سمجھا دیں. زرداری نے 10 سال جیل کاٹی ہے, دس سال اس نے ٹرائل فیس کی ہے، دس سال ٹرائل فیسنگ کے بعد وہ باعزت بری ہوا ہے، باعزت بری ہونے کے بعد وہ صدر پاکستان بنا ہے. اس درمیان میں کتنے کوئی زرداری کے اوپر احتجاج آپ نے سنے ہیں ویسی کے بھائی؟ کرمنل ہے، ایک کرمنل ہے، وہ اس کرمنل ایکیوزڈ ہے، جب تک اس پہ یہ ایکیوزیشن کلیئر نہیں ہوتا اس کے اوپر یہ جا کے کتے کے بچے احتجاج کریں، کریں ہماری طرف سے. لیکن اسٹیبلشمنٹ کا نام نہ لیں، اسٹیبلشمنٹ بہت بڑی چیز ہے، اس کے پیچھے ایک بہت بڑا کانسٹیٹیوشن ہے اور اس کے اوپر ایجنسی کی بھی آنکھ ہے اور سب سے بڑی آرمی کی آنکھ ہے. اسٹیبلشمنٹ کوئی مذاق نہیں ہے کہ راجہ صاحب کسی بھی الفاظ کے ساتھ اسٹیبلشمنٹ جوڑ کے اسے ایڈجسٹیبل کر دیں. اسٹیبلشمنٹ کوئی بندہ، انسان، مخلوق نہیں ہے، یہ ایک کانسٹیٹیوشنل ادارہ ہے. اس ادارے کے اوپر 70,000 آنکھیں اور اس 70,000 آنکھوں کے اوپر ISI ایجنسی بھی ہے، اور یہی کتے کے بچے جس کے پیچھے احتجاج کر رہے ہیں اسی کی منہ کی زبانی بات ہے کہ کرپشن پکڑی جائے تو وزیر اعظم گالی دیتا ہے، تو پھر یہ اسی کی زبان کو ریپیٹ ٹیلی کاسٹ کر رہے ہیں. ایک ایسا بندہ جو نعرہ لے کر آیا تھا وی آر ڈفرنٹ، اس نے دو نسلوں کو ایک کر دیا، جوانوں کو بھی پاگل کر دیا، بڈھوں کو بھی پاگل کر دیا، وہ بھی انے آر چپلیاں جوتیاں گھر سے چھوڑ کے اس کے دنے میں ناچنے کے لیے چلے گئے. پھر اس کی حکومت آ گئی، اقتدار میں آ گیا، پھر اس کے اقتدار میں آنے کے بعد اس کا ایک ریکارڈ کریٹ ہوا، اس ریکارڈ میں اس کے کرمینلٹی ریکارڈز بھی آئے. یہ ریکارڈڈ چیزیں ہیں نا.
1: پہلا پاکستان کا وزیر اعظم کیوں نہیں ہوتا
0: راجہ صاحب؟ ہر ایک ریکارڈڈ ٹرائل کا ڈیٹس کے ساتھ، کانسٹیٹیوشن کے ساتھ فیصلہ ہوتا ہے، اور جو کہتا ہے کہ پاکستان میں فیصلہ نہیں ہوتا، کانسٹیٹیوشن فالو نہیں ہوتا، تو عمران خان کو قتل کر دینا کون سی کوئی بڑی بات ہے؟ بے نظیر کا بھی تو قتل ہو گیا تھا نا، پھر اس کو مار دیا جاتا وہ اچھا رہتا. اور دوسرا کہ وہ بھی اندر سے مجرم ہو کے کہہ رہا ہے کہ مجھے مارا، تو جنرل اس میں جو کہ ذمہ دار ہوگا، وہ بھی تو یہی چیخے مار ہے نا، مرنے مرانے کی باتیں کر رہے. یہ کہتے ہیں کہ قانون کو فالو کریں اور ہم قانونی طریقے سے ہر چیز کا احتجاج پرامن کریں گے. یہ نام بھی قانونی لیتے ہیں، پرامن بھی قانونی طور پہ بولتے ہیں، تو ہر چیز کا فیصلہ بھی قانونی ہوگا. ورنہ راجہ صاحب بے نظیر بھی قتل ہو گئی تھی، اور بے نظیر سے بہترین لیڈر کوئی آج تک آیا بھی نہیں ہے، میری خود وہ فیورٹ رہی ہیں، تو بے نظیر بھی قتل ہو گئی تھی، کتنا کوئی اس کے پیچھے ہنگامہ ہو گیا. پاکستان کی سب سے بڑی پارٹی پیپلز پارٹی تھی جب بے نظیر کا قتل ہوا تھا. یہ تو قیدی مجرم ہے نا. اگر مارنے مرانے کی بات ہوتی تو عمران خان کا بھی اسی لسٹ میں نام چلا جاتا. پھر ہم کہتے ہیں کہ کانسٹیٹیوشن ایسے فالو کریں، پھر اس طرح فالو کرنا چاہتے تھے؟ آسانیاں نا لوگوں کو پچھتی نہیں ہے، جو آسانی سے گونڈ دیے جاتے ہیں نا وہ الگ میں پھنسانے ضروری ہوتے.
1: زین شاہ نے بڑی باتیں کی، پی ٹی آئی کی بات کی اور بڑی سخت کی، بڑے کھل کے کی، بڑے دبنگ لہجے میں کی، لیکن آپ ہی تو پی ٹی آئی کا حصہ رہی ہیں.
0: راجہ صاحب وہی بندہ ڈیفرنشیٹ کر سکتا ہے جو اس کا پارٹ رہا ہو. اور میں پی ٹی آئی کی ون آف دا موسٹ لیڈ سپورٹر تھی 2016 میں. اس میں پی ٹی آئی کی سپورٹر جب میں بنی ہوں تو تب یہ پارٹی جو کہ تھی یہ دھنوں کے اپنے سٹیج کیٹیگریز میں تھی. اس ٹائم جو یوتھ تھی، بیکاز آئی واز 18 ایئرز اولڈ ایٹ ٹائم، تو یوتھ میں بہت پروموٹیبل
1: تھی. امی نہیں تھی فوزیہ قصوری صاحبہ؟
0: نہیں، ہماری تو امی نہیں تھی، انہی کی امی ہوگی. بیسکلی میں نے پی ٹی آئی کو لیفٹ اس لیے کیا، ایک تو ان کی تلفظ میں، سپیچز میں بدتمیزی بہت تھی لیڈرشپ میں عمران خان کی، ہر کسی کا مذاق اڑانا، تو تم تڑا کر کے بات کرنا. دوسرا کہ ان کا انٹرویو جو کہ تھا طالبان کی فیور میں 2015 والا، وہ میرے نظر سے گزر چکا تھا. جب میں ان کو سپورٹو بھی اس طرح نہیں کرتی تھی کہ پارٹی میٹنگز میں جاتی تھی کہ پارٹی میٹنگز میں جا رہی ہوں یا میں نے پی ٹی آئی کو ووٹ دی ہے، اس طرح سپورٹو نہیں تھی. صرف سوشل میڈیا فیس بک کی حد تک سپورٹ میں نے کیا تھا. جب ان کی بلف سٹیٹمنٹس آئی، بدتمیزی آئی، ان کی حکومت آنے سے پہلے میں نے پی ٹی آئی کو لیفٹ کر دیا تھا، کیونکہ مجھے ایسا لیڈر نہیں چاہیے جس کی دو طرفہ سٹیٹمنٹ ہو، بدتمیزی ہو. اور ان کی دھنوں کے ہی دنوں میں نا انہوں نے عوام کو شعور بدتمیزی کا، جہالت کا اور بغیرتی کا دی ہے. تین شعور انہوں نے ایکسٹریم لیول پہ دی ہیں. پارٹی میں بھی ان کے کوئی خاص اتنے لوگوں میں تمیز نہیں ہے، ساتھ والے بیٹھے ہوئے بندے کو پہلے اڑا دیتے ہیں جو ان کی پارٹی کا ممبر ہوتا ہے، تو باہر والوں سے انہوں نے کیا بات کرنی. کچھ چیزیں مجھے اتنی باریکی سے نظر آ گئی تھی کہ 7-8 مہینے کے اندر ہی نا ان کی حکومت آنے سے پہلے میں نے پی ٹی آئی پارٹی کو سپورٹیشن لیفٹ کر دی تھی. آئی وازنٹ اے ممبر، آئی سپورٹ دیٹ پارٹی. یہ میری زندگی کی سب سے بڑی غلطی تھی، ایک ہی سیاسی پارٹی تھی جس کو میں نے سپورٹ کیا، آج تک اس کا کفارہ ادا کروں تو کم پڑے گا.
1: چلے ہم بات کرتے ہیں جو سابقہ وزیر اعظم عمران خان صاحب ہیں، वो तो ऑक्सफोर्ड के एक पढ़े लिखे हैं, इसी तरह अगर हमारे आर्मी चीफ तो जो हमारे फील्ड मार्शल जो हैं वो की, और इनकी जो अगर मैं नॉलेज का या डिग्रीज का तयन किया जाए, मुकाबला किया जाए, तो आप क्या कहेंगी कि हमारे आर्मी चीफ पढ़े हुए हैं या इमरान खान साहब ज्यादा पढ़े हैं?
0: अजय साहब सिर्फ डिग्रीज का क्यों, अचीवमेंट का भी मुकाबला कर लेते हैं। आपको सबसे पहले तो बता देते हैं कि इमरान खान साहब तो बीएड डिग्री है उनके पास, थर्ड डिविजन में ऑक्सफोर्ड यूनिवर्सिटी में उनका एडमिशन स्पोर्ट्स कोटा में हुआ था, वो सारी फैसिलिटेशन उन्होंने स्पोर्ट्स कोटा से ली थी। लेकिन आप अगर जनरल आसिम मुनीर की बात करें ना, तो एक तो वो हाफिज़े कुरान है, सबको पता है, लेकिन इसके अलावा मिलिट्री कमीशन ग्रेजुएट है 17 ऑफिसर्स ट्रेनिंग स्कूल से, प्रोग्राम मंगला, कमीशन इनटू 23rd बटालियन ऑफ द फ्रंटियर फोर्स रेजिमेंट, ये इनका मिलिट्री कमीशन है। मिलिट्री इंस्टीट्यूशन में उनका आ जाता है कमांड एंड स्टाफ कॉलेज क्वेटा से, मलेशियन आर्म फोर्सेस कॉलेज कोलालंपुर, फौजी स्कूल उन्होंने किया जापान से, एमफिल की डिग्री है उनके पास पब्लिक पॉलिसी एंड स्ट्रेटेजिक सिक्योरिटी मैनेजमेंट से, और ये यूनिवर्सिटी इनकी जो है जहां से उन्होंने एमफिल की है वो नेशनल डिफेंस यूनिवर्सिटी है इस्लामाबाद से। अब इसके अलावा राजा साहब अगर आप उनके मिलिट्री अचीवमेंट्स में आ जाएं, तो इसने तो बीए की डिग्री लेने के बाद बदतमीजियां की, गालियां दी, सबको सड़कों पे नचाया और वजीर आजम बना। मैं आपको उनका थोड़ा सा मिलिट्री रिकॉर्ड बता देती हूँ। आसिम मुनीर जो कि नंबर 1 2016 में वो रहे हैं डीजी मिलिट्री इंटेलिजेंस, और DGISI वो रहे हैं अक्टूबर 2018 से लेके जून 2019 तक, और कोर कमांड उनके पास पोजीशन रही है कमांडर ऑफ फोर्स कमांड नॉर्दर्न एरियाज FCNA की, और सर्व्ड एज अ क्वार्टर मास्टर जनरल ऑफ पाकिस्तान आर्मी 2021 टू 2022 नवंबर तक, जब वो लास्ट उनकी जो पोस्ट थी वो क्वार्टर मास्टर जनरल की थी पाकिस्तान आर्मी की, उसके बाद वो चीफ ऑफ द आर्मी स्टाफ बनी, ठीक है। और 2022 में ही उन्होंने माशाल्लाह इतनी जबरदस्त हमने जंग फाइट की है कि उसके बाद वो फील्ड मार्शल बने, फिर 27वीं तरमीम आ गई, फिर उसके बाद चीफ ऑफ डिफेंस फोर्सेस बन गए। ये उनका सारा मिलिट्री कैरियर का शेड्यूल है। और दूसरी तरफ एक बंदा बीए पास है, वो गालियां देता है, वो क्रिकेट के अलावा उसका कोई रिकॉर्ड नहीं है, उसी से प्रमोशन कर करके उसको वजीर आजम बना दिया जाता है। अगर राजा साहब मुझे कोई कहता है क्रिकेट प्लेयर में,
1: इमरान खान साहब की आप बात कर रहे हैं गालियां देते हैं, तो आर्मी चीफ गालियां तो नहीं देते, इमरान खान सिर्फ क्वालिफिकेशन तो उनकी ज्यादा है,
0: सिर्फ क्वालिफिकेशन भी ज्यादा है, गालियां भी नहीं देते। और आज तक जो आर्मी के खिलाफ बोला गया है वो उसको हमारी जो DGISPR है उन्होंने हमेशा बड़े तमीज के लहजे में उसको डिफाइन किया है। और अगर उन्होंने किसी आम तो उसको नफसियाती मरीज कहते हैं, हमारे DGISPR ने कहा, हमारी आर्मी ने कहा, वो इस वजह से कहा है कि ये तालीम में भी डाउन है, प्रैक्टिकली जो इसकी जिंदगी का तजर्बा रहा है वो यही रहा है कि एक बंदे के साथ लगना, उसको इस्तेमाल करना और उसे हासिल कर लेना, इसी तरह ही। और जी मैं आपको बात बताऊं, जो बंदा इसके साथ लगा है इमरान खान के साथ डूबाई है, वो बेचारी पीर नहीं देखे हैं, उसका कोई दम दरूद ही काम नहीं आ रहा, वो कोई ऐसा दम दरूद भी नहीं पढ़ पा रही कि वो जेल से निकले। हम तो कहते हैं इमरान खान को तो दोबारा वजीर आजम बन जाना चाहिए, उनके पास तो पीर है, हमारे पास जी कौन से पीर है, हमारे आर्मी चीफ के पास कोई पीर नहीं है, किसी के पास कोई पीर नहीं है, उनके पास पीरनी है, वो पीरनी उनको मिली वो वजीर आजम बन गए, अब वो उस पीरनी के साथ ही दोबारा वजीर आजम बन जाए, कोई दम दरूद काम ही नहीं आ रहा। तो जहां दम दरूद ही काम नहीं आ रहा वहाँ पे हम क्या कह सकते हैं, हम तो कुछ नहीं कह सकते।
1: चले एक आप अगर इजाजत दें तो आपके साथ ये रिलेटेड सवाल है कि आप जिन जिन के साथ आपकी दुआ सलाम रही और अब चले गए और आप बहुत बड़ी पोजीशन पे है इस वक्त, तो आपने रबते और तलुकात जो हैं वो छोड़ दिए हैं, क्या ये बात दुरुस्त है?
0: राजे साहब इस तरह की तो कोई बात नहीं है, लेकिन मुझे पता था मेरे से ये सवाल होगा और ये नहीं पता था आपके प्रोग्राम से होगा, अगर यहाँ से हुआ तो ये बहुत अच्छी बात है। राजे साहब मैं वेरी क्लियर ये बता दूं आपको, बल्कि सारे सुनने वाले सुन लें, जो इंसान 10 साल 15 साल कई सालों पहले डजंट मैटर मेरे साथ एक टेबल में जिसने भी खाना खाया है, मेरे पास कई सालों बाद भी अगर उसकी खबर आई है तो मैंने उसका साथ देना है, साथ देना है। गुफ्तगू में गुंजाइश इस वजह से कम हो गई है क्योंकि जब आप किसी बंदे के साथ गुफ्तगू में रहते हैं, आपके साथ उठता बैठता है, आपको उसके नेचर डिफरेंसेस और उसके हैबिट डिफरेंसेस पता चल जाते हैं। तो जब आपके नेचर और हैबिट डिफरेंसेस पर्सनालिटी क्लैश में आ जाते हैं, तो मैं ऐसी सूरत हाल में गुफ्तगू की गुंजाइश कम कर देती हूँ, کہ آپس میں جھگڑے اور اختلافات نہ بڑھیں. لیکن اگر کوئی بھی ایسا بندہ, ایسے کئی اوورسیز میں لوگ ہیں جو 10-12-15 سال سے میرے ساتھ اسٹل کانٹیکٹ میں, اور ایسے بھی کئی لوگ ہیں جو کئی سال پہلے سے کانٹیکٹ میں تھے, پھر ان کے نیچر اور بیہیویئر ڈفرینسز کی وجہ سے, اسپیکنگ پرابلمس کی وجہ سے میں نے ان سے گفتگو میں آپ کہہ لیں تھوڑا گیپ رکھ لیا. لیکن یہ بھی بات سچ ہے کہ میرے پاس کئی سال بعد بھی ایک خبر آئی تھی ایک پرسن ہی کہ جی بڑا پرابلم میں ٹربل میں, آپ کے ساتھ ہی اٹھتا بیٹھتا رہے, اس کی آپ ہیلپ کریں. تو اس ٹائم میں نے اس کی جو بھی ہیلپ کی ہے وہ اللہ جانتا ہے, اور بہت سے اوورسیز کے لوگ اس کے گواہ بھی ہیں. اس ٹائم جو میں نے اس کی ہیلپ کی, میں نے ایک شرط پہ کی تھی کہ میں اس کی ہیلپ کروں گی, اور اتفاق سے رات کے 4 بجے مجھے کال آئی تھی. وہ جو میں نے اس کی ہیلپ کی, نیکی کا دریا میں ڈال, وہ بھی میں نے اسی طرح کیا, ایک نیکی کی اور دریا میں ڈالی. اور اب اس کا جو بھی سروائیول ہے, اگر کسی بھی میرے جاننے والے پہ کوئی بھی پرابلم آتا ہے, چاہے میرا اس سے تعلق ہو یا نہ ہو, کبھی نہ کبھی اس کا میرے ساتھ ایک ٹیبل میں کھانا پینا رہ چکا ہو, تو ڈیفینیٹلی میں نے اس کی ہیلپ کرنی ہے. یہ میرے پرنسپلز آف لاز ہیں, یہ میرا نیچر ہے کہ میں کبھی بھی اپنے ساتھ اٹھنے بیٹھنے والے بندے کا ساتھ نہیں چھوڑتی اگر اس پہ مصیبت آئے تو. میرا کوئی کلیش نہیں ہے. دوسرا کہ یہ میری ویری کلیئر ہے راجہ صاحب ایک سٹیٹمنٹ آپ کو, کہ میری اس انسان کے ساتھ بنے یا نہ بنے, گفتگو ہو یا نہ ہو, جس کے ساتھ میرا کبھی اٹھنا بیٹھنا رہا ہو, میں اس کی دشمن کی قطار میں کبھی کھڑی نہیں ہوتی. میں لعنت بھیجتی ہوں ایسے آدمی پہ جو آج آپ کے ساتھ اچھی گفتگو میں ہے, کل آپ کا اس کا رابطہ رد ہو جائے اور اس کا کوئی دشمن آپ کے پاس آ جائے اور وہ آپ کو پیغام دے کے آؤ مل کر اس کا نقصان کرتے. ایسے لوگوں پہ میں لعنت بھیجتی ہوں جو اپنے ساتھ اٹھنے بیٹھنے والے کے دشمن کی قطار میں کھڑی ہوں. ایسے لوگوں کو انسانیت کے بھی ناطے لعنت بھیجتی ہوں میں. میری بالکل نیچر ڈفرینسز ہو سکتے ہیں, بیہیویئر ڈفرینسز ہو سکتے ہیں, آفٹر آل وی آر ہیومن بینگ, کبھی کبھار گفتگو میچ نہیں ہوتی, فاصلے ضروری ہوتے ہیں کہ تعلقات عزت میں برقرار ہے. لیکن یہ کبھی بھی میں نے ایکسیپٹ نہیں کیا کہ جس انسان کے ساتھ کبھی زندگی میں میرا اٹھنا بیٹھنا رہا ہے یا ہم نے ایک ٹیبل میں کھانا کھایا, میں اس کے دشمن کی قطار میں کھڑی ہوں. 10 سال بعد 5 سال بعد جب تک میں زندہ ہوں, اس کے دشمنوں کی قطار میں آپ میرا نام نہیں سنیں گے. یہ ایک میں نے فار ایور کی ایک لائن پرنسپل اپنی کریٹ کی ہوئی ہے اپنی پرسنالٹی اور نیچر میں.
1: زینش, انسان ماں باپ ہوتے ہیں, بچے ہوتے ہیں, بچے کی پرورش کرتے ہیں, بڑا کرتے ہیں, بچے بڑے ہو کر اپنے اپنے کاموں جاتے, بڑی ترقی کر جاتے ہیں. تو ہم نے ایک خبر پڑھی دیکھی کہ پروین شاکر صاحبہ جو بہت بڑی شاعرہ ہیں, بہت لوگ ان کو جاننے والے ہیں دنیا میں, ان سے لوگ محبت کرتے ہیں, لیکن میں کچھ دیکھا قبر کے معاملات میں کوئی اس طرح ویرانہ یا اس طرح کی لک آفٹر کے بارے میں ان کے بیٹے یا کوئی فیملی وائز میں بات کروں گا, یہ کوئی خبر میرے کانوں سے یا میرے ذکر کہیں ہوا, اگر آپ کے ذہن میں کوئی بات ہے, چونکہ یہ آپ کا ایریا لگتا ہے.
0: راجہ صاحب, یہاں پہ جس قبرستان میں اچھیڑ کے پروین شاکر کی قبر ہے, اسی رو میں میرے والد صاحب کی بھی قبر ہے, اسی رو میں. تو جب ہم ان کی قبر کراس کرتے ہیں تو آگے میرے والد صاحب کی قبر آ جاتی. تو بات یہ ہے کہ ان کی جو پروین شاکر صاحبہ جو ہیں وہ بڑے قابل احترام ہیں, دنیا جان میں ان کے چاہنے والے ہیں, نیشنل انٹرنیشنل. ان کی قبر کی صورتحال کئی مدت تک بڑی ڈسٹرب رہی ہے, کئی مدت تک رہی ہے, بلکہ وہاں پہ اس طرح سسٹم ہے قبرستان میں, کیونکہ بہت بڑا قبرستان ہے, اسلام آباد کو بڑا پرانا ہے, اب تو ادھر جگہ بھی نہیں ملتی ہے دفن کرنے کی. وہاں پہ مالی جو کہ ہیں, جن کے بچے اور فیملی ریلیٹیوز دور رہتے ہیں, وہ وہاں مالی ہائر کر لیتے ہیں اور ان مالی کو تنخواہ اور باقاعدہ طور پہ پیسے بھیجتے رہتے ہیں تاکہ وہ اپنے پیاروں کی قبر کو مینٹین کروا سکیں. لیکن ان کا ایک مدت تک نا, کیونکہ ہمارا وہاں روز کا آنا جانا ہے, ایک مدت تک ان کی قبر نا بڑی وہ رہی ہے, مطلب مس مینج میں آپ سے کہوں گی. جی جی, کافی زیادہ. پھر اس کے بعد وہاں کے لوکل ریسیڈنٹس نے یہ اظہار کیا کہ ہم اس کو سر, وہ کئی مدت تک لوکل ریسیڈنٹس بھی آتے رہے. ان کے ایک صاحبزادے ہیں, وہ پروڈیوسر بھی رہے ہیں دیمک فلم جو کہ ہے اس کی, تو وہ صاحبزادے ان کے آئے تھے, وہ اپنی بچیوں کے ساتھ آئے تھے. پروین شاکر روڈ میں بھی انہوں نے پکچرز بنائی, ٹھیک ہے. سید, مجھے ابھی ان کا نام ٹھیک سے یاد نہیں, سید مراد ہے سم تھنگ لائک دیٹ, کیونکہ میرا یہ فلم انڈسٹری اور ان چیزوں سے بڑا دور تک ہے, میرا ان سے کوئی اتنا خاص نہیں ہے. سید مراد علی, اف آئی ایم ناٹ رونگ, تو یہی نام ہے ان کا. وہ جب ادھر آئے تو انہوں نے قبر مینٹین کی, اس کی صفائی کروائی, کیونکہ وہاں پہ اکثر جانور بھی ہوتے ہیں, تو وہ قبر مینٹین انہوں نے کروائی, اس کی صفائی کروائی. لیکن وہاں کے لوکل ریسیڈنٹس کو بڑا اعتراض رہا. 1952 کی پیدائش ہے, 1994 کو پروین شاکر صاحبہ انتقال کر گئی, تو 1994 سے لے کے اب 2026 تک بہت کم इसका कबर का मेंटेनेबल है, बहुत कम मतलब मेंटेन रहती है अमूमन। अब ये एक साल में एक आध बार या दो बार या तीन बार आए होंगे तो उन्होंने सफाई कराई होगी, अदरवाइज वहां पे फिर दोबारा उसी रूटीन में ही है कबर, जिस रूटीन में पहले थी। ये आपने ठीक बात की है जो आपने कहा है कि इनके रिलेटिव्स को इतनी अटेंशन नहीं है, जहां तक वहां के लोकल्स को लगता है, क्योंकि मेरे वाले साहब की भी कब्र उधर है, मैंने भी अपनी आंखों से देखा है। तो वहां के लोकल्स जो बात कह रहे हैं ठीक कह रहे हैं कि इनके जो अपने प्यारे हैं वो इस चीज का ध्यान और एहतियात नहीं रख रहे।
1: जैन शान, आपका बहुत शुक्रिया, बहुत तफसील से हमें आपने बातें बताई, खुलकर बात की, बोल्ड बोली, आपका बहुत शुक्रिया। इंशाल्लाह आपसे रहा रहेगा।
0: जरूर, एक और मैं पैगाम देना चाहूंगी राजा साहब, एक और
1: जरूर।
0: सबसे पहले तो राजा साहब मैं ये वेरी क्लियर कह दूं कि आर्मी ऑफिशियल्स और गवर्नमेंट एम्प्लॉयड और हाई पोस्टेड रैंक जितने भी लोग हैं उन सब के नादरा डाटा रिकॉर्ड्स लॉक रहते हैं, खास तौर पे उनकी शादी के बाद। तो ये जो लोग जो अक्सर हमारे अभी क्योंकि प्रमोशंस हुई हैं कर्नल से ब्रिगेडियर की, और बहुत से उनके राइवल्स थे, बहुत से जानने वाले थे, इवन के हमारे राइवल्स भी हैं, सारी दुनिया में सबके होते हैं, ये जो हमारे नादरा डाटा रिकॉर्ड्स में जाते हैं और जो एम्प्लॉयड नादरा के हमारे डाटा रिकॉर्ड्स ओपन करके हमारी पर्सनल डिटेल निकालने की कोशिश करते हैं, तो ये मैं बताती चलूं आपके इंटरव्यू के जरिए कि हमारी पर्सनल डिटेल जिसमें शादी, बच्चे, ये चीजें लॉक्ड होती हैं, इनको इतनी एक्सेस नहीं है। इवन के चेयरमैन नादरा भी हमारे ही लेफ्टिनेंट जनरल है हाजिर सर्विस, इतनी एक्सेस एक एम्प्लॉयड को हरगिज नहीं है नादरा के वो आर्मी पर्सन या किसी गवर्नमेंट हाई रैंक पर्सन की डाटा रिकॉर्ड डिटेल्स निकाल सके, चाहे वो 100 बार हमारा आईडी कार्ड नंबर इंटर करें, दे आर नॉट कैपेबल टू ओपन द लॉक रिकॉर्ड ऑफ द नादरा डाटा बेस ऑफ आर्स। हमारे रिकॉर्ड निकालना इतने इजी नहीं है, क्योंकि राजा साहब 2-3 मरतबा जब आप ये एक नादरा का एक सिस्टम है कि जब एक गवर्नमेंट कोई भी एम्प्लॉय किसी भी रैंक वाला किसी के शनाख्ती कार्ड नंबर एंटर करता है और उसको ओपन करने की कोशिश करता है तो उसी गवर्नमेंट एम्प्लॉयर की यूजर डिटेल्स रिकॉर्ड नादरा के दफ्तर में रजिस्टर्ड हो जाती है जैसे ही वो ओपन करता है, और वो जो डिटेल्स रिकॉर्ड है सबसे पहले मेरे आईडी कार्ड की मेरे पास आती, मैं निकलवा लेती हूँ मेरे पास आ जाती। तो राजा साहब मैं सिर्फ यही बात कहती चलूंगी कि जिस तरह की पावर है मेरे पास, मुझे आप किसी भी बंदे का नाम लें, हमें एक्सेस है पाकिस्तान आर्मी वालों को, ये एक्सेस है कि ऑनलाइन किसी भी सिम नेशनल इंटरनेशनल नंबर की भी हम डिटेल निकाल सकते हैं, उनकी कन्वर्सेशंस कॉल भी निकाल सकते हैं, चाहे वो किसी भी इंटरनेट के ऐप से हुई हो, हम कन्वर्सेशन कॉल भी निकाल सकते हैं, हम उनके कन्वर्सेशन मैसेजेस भी निकाल सकते हैं। मेरे पास सबके रिकॉर्ड हैं, खास तौर पे उनके जिन्होंने ये हरकत हमारे डाटाबेसिस से की है नादरा के। राजा साहब ये जर्फ है मेरा कि मैं अगर नुकसान पहुंचाने में आऊं तो उनके लेने के देने पड़ जाएंगे, लेकिन मैं फिर भी देख रही हूँ कि ये किस घटिया लेवल तक जा रहे हैं, ताकि हमारा ये भी बात जानते हैं हमारा कुछ नहीं बिगाड़ सकते, चाहे वो कोई भी हो, कोई पॉलिटिकल पर्सन हो या कोई आर्मी पर्सन हो, जब हमारे रिकॉर्ड्स में जाके हमारी डिटेल निकालने की कोशिश की जाती है तो डिटेल निकालने वाले एम्प्लॉय का भी रिकॉर्ड हमारे पास आता है, और इनकी कॉल टैपिंग, कॉल सर्विसेज, चाहे वो नंबर फ्रांस, इटली, स्पेन का हो, डेनमार्क का हो, दुनिया में किसी भी सिम का रजिस्टर्ड नंबर हो, व्हाट्सएप कॉल हो, व्हाट्सएप मैसेजेस हो, हम उसकी एक सेकंड में डिटेल निकाल सकते हैं। और राजा साहब कभी आपने सर्विस हमसे आजमानी हो, मुझे किसी बंदे का बोलिएगा, मैं उसके आपको पैदाइश से लेके अभी तक के जितने सिम से पहले से मैं भी रखी होंगी उसके एक एक कॉल्स, एक एक मैसेजेस रिकॉर्ड आपको सेंड करूंगी, आप हैरान हो जाएंगे डेट टाइम के साथ। पाकिस्तान आर्मी को इतनी बड़ी एक्सेस है, ये मैं आपके प्रोग्राम से ये बात कहना चाह रही हूँ कि जो सोशल मीडिया में हमारे जनरलों के ऊपर मुहिम चलाते हैं ना, फलाने की बेटी फलाने का, ये आप कुछ नहीं बिगाड़ सकते, ना ये कुछ बिगाड़ सकते हैं, ना ये भी जानते हैं कि ये हमारा कुछ बिगाड़ पाएंगे, हमें इनकी सोच से भी ज्यादा एक्सेस है। ये मैं एक इंफॉर्मेशन अपडेट करना चाहती थी जो हमारे फॉरवर्ड्स में हमें एक्सेसिबिलिटी मिली हुई है अवर सीज को सेट करने की।
1: बहुत शुक्रिया जैनिश, आपने कीमती मालूमात दी, अच्छा किया कि सबको इस मालूमात का पता चल गया।
0: बहुत शुक्रिया राजेश साहब आपका भी हमें टाइम देने के लिए।
1: सामान नाजरीन, आपने सुना इन्फॉर्मेशन के हवाले से ये प्रोग्राम था, हमारा किसी मुतफिक करना जरूरी नहीं है, इनशाला दोबारा नए प्रोग्राम में दोबारा आपके साथ शामिल होंगे। چلیں ذہن شب میں ٹائم اجازت نہیں دے رہا, تو آخر میں ہم آپ سے جاننا چاہیں گے, ایک تو آپ کا بہت شکریہ, آپ نے قیمتی ٹائم ہمیں دیا, ہمارے چینل کو دیا, اپنا ٹائم دیا, ہمیں انفارمیشن دی, سالڈ انفارمیشن دی, تو آپ اوورسیز کے بارے میں خود کیا کہنا چاہیں گے, کیا میسج ان کو دینا چاہتی ہیں؟
0: راجا صاحب, اوورسیز کے لیے نہیں, پوری دنیا کے لیے میسج ہے, یہ کوئی آسمان پھاڑ کے نہیں اترے زمین میں کہ ہر بار ہمیں نہیں کوئی پرومیننٹ کریں,
1: ریمیٹنس بھیجتے ہیں
0: پوری دنیا کو. ہم کلیئر میں آپ سے ایک بات کروں گی کہ دنیا میں کسی بھی انسان کو اپنا اگر فالوور بناتے ہیں یا کسی کو بھی فالو کرتے ہیں یا کسی بھی دنیا میں انسان کو آپ ترجیح دیتے ہیں کہ بھائی ہم نے اس کی شناخت رکھنی, بیسکلی کوئی بھی پولیٹیکل پارٹی ہے آپ اس کی شناخت کو کیری کرتے ہیں, کوئی بھی دوست احباب ہے, کوئی بھی انسان ہے جو ساتھ اٹھتا بیٹھتا ہے اس کے ساتھ آپ ریپرزینٹیو ہوتے ہیں, یہ ضرور جانچ پڑتال کر لیں, یہ تھوڑا سا سمجھ لیں کہ کل کو یہ بندہ خراب نکل آئے تو ہم نے اس کی خرابی کو ڈیفینڈ کرنا ہے یا پھر ہم نے اس جگہ سے کنارہ کشی کرنی ہے. اگر یہ ڈفرنس ان کو فیصلوں میں پتہ چل جائے نا راجا صاحب, تو ان کی چیخیں نکلنا بند ہو جائیں. اتنی ایڈوانس کنٹری میں رہتے ہیں اور حرکتیں ان کی گاؤں قصبے سے بھی نیچے تھرڈ کلاس قسم کی ہیں. آدھے سے زیادہ پاکستان کا امیج مانیٹر جو ہوتا ہے وہ اوورسیز سے ہوتا ہے, کیونکہ یہ پاکستان کے پاسپورٹ کو کیری کر کے بیرون ملک میں جاتے ہیں ڈیولپمنٹ آف لائف کے لیے, لیکن اس کے ساتھ ڈیولپمنٹ آف مائنڈ بھی ضروری ہے. صرف لائف ڈیولپمنٹ کرنے سے سب کچھ نہیں ہوتا, ڈیولپمنٹ آف مائنڈ بھی کرنا ضروری ہوتا ہے. دوسرا راجا صاحب, میں آخر میں یہ کہنا چاہوں گی کہ آپ کا یہ جو انٹرویو ہے فرسٹ ریویوڈ بائی دا چیف ہوگا, اور یہ بھی میں آپ کو بتا دوں میرا پورا ادارہ دیکھے گا, تو مجھے کوئی کسی طرح کا ڈر نہیں ہے, نہ مجھے فوج نے کچھ کہنا ہے, میں ٹوٹل ریئلسٹک بات کرتی ہوں, ریئلٹی پہ بات کرتی ہوں. پیغام میرا یہی ہے کہ کسی کی بھی امیج کو ڈیفینڈ کرنے سے پہلے یا اپنے آپ کو کسی غلط رو میں لے کے جانے سے پہلے 100 بار سوچا کریں, چاہے یہ پاکستان میں رہنے والا بندہ ہو, پاکستان کے باہر رہنے والا بندہ ہو. تھنک 1000 times بفور یو ٹیک ڈیسیژن. ایک چھوٹی سی برٹش ہے, ایک ایگزامپل ہے جو شاید انہوں نے کبھی زندگی میں نہیں سنی ہوگی, اف 100 lion لیڈر از اے ڈاگ دے ول فائٹ لائک اے ڈاگ, بٹ اف 100 dogs لیڈر از اے لائن they will fight like a lion. Whenever you will select a leadership, think 1000 times before taking a decision. Leadership ko promote karna band kar dein, kisi bhi leadership ko, na siyasi na kisi army ke, apni zindagi ko bharpoor enjoy kare, apne bachon ke sath enjoy kare, apne time ko enjoy kare. Duniya jo ke jhoot hai, maut haqeeqat hai, is cheez ko agar samajh le to galat fehmiyon ka shikar hona band ho jayenge. This is the basic message which I wanted to give to everybody in the world. Thank you Raja sahab, aapka hame
1: aapka zanish bahut shukriya, aapne kafi lamba time hame diya, aap kafi aap masroofiyat the aapki hoti hain, mujhe iska andaaza tha, lekin phir bhi aapne hame time diya, bahut shukriya aapka.
0: Thank you ji so much Raja sahab.
1: Sawan nazreen, ye thi Zainish Khan sahiba jo ke Pakistan army se talluq hai unka, wo aapko interview de rahi thi, us interview mein jo kuch unhone kaha ہمارا تو کسی سے متفق ہونا ضروری نہیں ہے, تو آپ نے خود سنا, خود اپنے کانوں سے سنا, تو انشاءاللہ رابطہ رہے گا.
2: یہ ریڈیو آپ کی آواز ہے, اس کو آپ کے سننے کے لیے بنایا گیا ہے, آپ کی سماعتوں کو تسکین دینے کے لیے. سو ریڈیو آپ کی آواز سنتے رہیے تاکہ آپ اپنے ملک اور اپنی زبان سے جڑے رہیں.